0: खुश रहने का जज्बा। आप सुन रहे हैं रेडियो अमन 88.4 बटग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
1: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹا گرام دے دا وقتا سو زمونگا اسلامی نشریات آوری۔

0: इस वक्त आपने रेडियो अमन एफएम 88.4 बटग्राम की
1: रेडियो एफएम 87.4 बटग्राम इस्लामी नशरियात फौरी दली प्रोग्राम दिन आउद दर कवले शीद दिन
2: अन्नार युरजून अलैहा गुदुवं व अशिया द कबर अजाब औ राहतुना द कुरान औ द अहादीसुना او د دلائل عقلیو او نقلیو نا ثابت دی
1: د اخلاقیاتو درس
2: یو انسان منی د تمام نور انسانانو حقوق لازم او ضروری دی دی بدا حقوق بلا رنگ نسل مذهب ذات پات پورکی
1: د سماجی معاشی معاشرتی قرنی سیاسی او نور ډیرو مسلو حل د قرآن او حدیث په رڼا کې
2: د یو ملک او قوم دنیا

हाँ जी ग्रानो विभिन्न कुता सोरे रेडियो अमन एफएम 88.4 बटा ग्राम प्रोग्राम दे जमुंगे तीन औ दुनिया ता प्रोग्राम ता सुदिए बिने तर 2 बजे पूरी पर रेडियो अमन एफएम 88.4 बटा ग्राम वादी औरे विमंगा यो वाकया मंगोई दी हवाले सरा डेरा मशहूर दे किताबुनु के रागलवा यो कसो दे अल्लाह पाक देर नेक कोलीउ अगा پدی منی خبر او کړه چې دی هر سړی خپل روزي او هغه روزي چې دا غاغته ملاوي کی